त्यो गीतको नाम रहेको थियो, अनि मैले गीतभन्दा अगाडि भने जस्तो अब चाहिँ मैले तपाईँलाई लिपिमालाको एकदम रमाइलो र कुल फिचरहरूको बारेमा भन्नेछु। लिपिमालामा नेपाली सिक्नु भनेको धेरै रमाइलो कुराहरू छ, जस्तो तपाईँहरूले खेल खेल्न सक्नुहुन्छ, गीतहरू सुन्न सक्नुहुन्छ र कथाहरू हेर्दै पनि नेपाली सिक्न सक्नुहुन्छ। खेलहरूले सिकाउने बेलामा एकदम रमाइलो बनाउँछ। गीतहरूबाट नेपाली शब्दहरू र प्रोनाउन्सिएसन सिक्न सक्नुहुन्छ, अनि कथाहरू कथाबाट नेपाली भाषाहरू सँगसँगै नयाँ शब्दहरू पनि सिक्न सक्नुहुनेछ। यो सबै कुराले नेपाली सिक्ने प्रोसेसलाई एकदम रमाइलो बनाउँछ। तपाईँ स्कुलमा गएर पढ्ने बेलामा नयाँ ल्याङ्ग्वेजहरू सिक्ने बेलामा अलि बोरिङ लाग्न सक्छ, तर लिपिमाला जस्तो एपहरूसँग कस्तो रमाइलो हुन्छ। त्यही भएर आज गएर तपाईँले लिपिमाला भन्ने इन्टरेक्टिभ नेपाली लर्निङ एप इन्स्टल गरेर सिक्दै गर्नु, खेल्दै गर्नु, अरूलाई सेयर गर्दै गर्नु। तपाईँले पनि एकदम मन पराउनुहुन्छ सिक्दै गर्दा, र तपाईँको साथीहरू र परिवारहरूले पनि एकदम रमाउनुहुन्छ।